गुर प्रसाद रविया घट अंतर तित घट मत अगाह हे सब मह वरतै एको सोई गुर प्रसाद।